0: विद्यालयले हप्ताभरि फरक फरक खाजा वितरण गरिरहेको छ। मलाई खुसी र जाउलो कोदोको हलुवा मनपर्छ।
1: स्मल पारेर डक्टर
2: अलिअलि त्यही तरकारी बेचेको पैसाले बालबालिकाको पोसाकघर हो खानपिनमा पनि अलिअलि हामीलाई सहयोग पुग्छ। त्यस कारणले गर्दा हामीले विद्यालयहरूमा पनि पठाउने गरेका छौँ तरकारी।
3: Today, Nepal's midday meals program stands as one of the country's largest investments in children. A program built through partnership, sustained by communities, and proudly led by the government of Nepal.
4: सबैभन्दा पहिलो दिवा खाजा रैथानेबारीमा दिवा खाजा सञ्चालन गर्ने गाउँपालिका हाम्रो विद्यार्थीहरूले आफै नै दाउरा बोकेर ल्याउँथे। पकाउने भाँडाहरू पनि निश्चित थिए, भान्सेलाई पनि गाह्रो थियो। सुरुमा हामीले यो सुदारीको चुलोको व्यवस्था गऱ्यौँ, त्यसपछि गएर हामीले यो वैकल्पिक ऊर्जासँग हाम्रो समन्वय गरेर